0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषया ब्याङ्की निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373444।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal!
5: Himstar Gold! Harek World Cup chahi, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
6: Himstar, for a complete home.
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास्तिन, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9556043234।
0: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
0: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 9828280, 9815104549।
5: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन्चा दिगो पसल रोजिना बराली सुन्चा दि पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253680, 9914852518 र 9805315332।
9: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
4: सतर्क तन ठगे तब त क्या जोगिना।
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
6: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.
8: Damoli FM 94.2, Samudayako Awa.

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस् गुणस्तरीय सेवा।

0: 65319 98560 27319।
1: आउनुहोस् गुणस्तरीय सेवा।

0: व्यास्तुई गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलर को मासु पाइनुका साथै होम डेलिभरी को पनि व्यवस्था छ। साथै विवाह भोज भतेर का लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452820000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
4: व्यास 3, प्रशासन चोक, दमौली।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9865414।
4: ब्यास 3, प्रशासन चोक, दमौली।

0: मादक पदार्थ सेवन गरी सवारी नचलाऊ।
1: झपरो के ढल्यो बाइक

0: नमस्कार, म कलाकार राजेन्द्र भण्डारी। यिनै गीत सङ्गीतको सफलतापछि जनचेतनामा समर्पित लोक दोहोरी गीत मा पसे तपाईँहरू माझ ल्याएको छु। सुनेर प्रतिक्रिया दिनुहोला है।
1: चपरो के ढल्यो बाइक पुलिस दाइको घुइरो लाइसेन्स बिल बोके मागेनन् मुखमा हाले सुइरो।
2: राजेन्द्र भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा राजेन्द्र भण्डारी र राधिका हुमालको सुमधुर आवाज लोक सांगीतिक कोशेली मापसे।
1: मापसेको चेक गर्न लाइले पनि हल्का त खारै छन्।
2: सिआरबिटी 013-00-45-302 र पिआरबिटी 60-45-15-36 म्युजिक ब्याङ्क मार्फत सर्वत्र बजारमा उपलब्ध छ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065-17-350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065-17-350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
3: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-63-7-15 र 98-41-12-07-40।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 800 18।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98 410 0061, 98 066 73 344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
8: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दी वेबसाइट ना यूआरएल चेक लाना आछा वा घटना तल आफी भई लागि समय समय री आफै ना पासपोर्ट फेर दिल परिमो न्यू तो तारी शंख लैदी विषा बैंगरी यही मरी तुरंत खबर लाना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
12: सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: नमस्कार, म कलाकार राजेन्द्र भण्डारी। यिनै गीत सङ्गीतको सफलतापछि जनचेतनामा समर्पित लोक दोहोरी गीत मा पसे तपाईँहरू माझ ल्याएको छु। सुनेर प्रतिक्रिया दिनुहोला है।
1: झपरो के ढल्यो बाइक पुलिस दाइको घुइरो, लाइसेन्स बिल बोके मागेनन् मुखमा हाले सुइरो।
2: राजेन्द्र भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा राजेन्द्र भण्डारी र राधिका हुमालको सुमधुर आवाज लोक सांगीतिक कोशैली मापसे।
1: मापसेको चेक गर्न लाई छन् दाइले पनि हल्का त खारै छन्।
2: सीआरबीटी 013-00-45-302 र पीआरबीटी 60-45-15-36 म्युजिक बैंक मार्फत सर्वत्र बजारमा उपलब्ध छ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065-17-350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065-17-350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-63-715 र 98-41-12-07-40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846555 र 9847

0: आक्षेपक घटना तल आफी भई लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लाना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
6: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
7: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
7: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
6: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9805414437
7: ब्यास 3 प्रशासन चोक दमौली
8: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। फुटवेयर एसोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै मिटर ब्याज पीड़ित र सरकारबीच वार्ता जारी, आजै सम्झौता गर्ने तयारी, अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने। लेन्दे खोला बाढ़ीको आज एक वर्ष पूरा, रसुवा भन्सारको यार्ड अझै अस्तव्यस्त, सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम दुई दिनदेखि ठप्प, हालसम्म 12,000 बुझाए विवरण। सुदूरपश्चिममा बजेट फेल, प्रादेशिक आंशिक बजेट शून्यतामा, मधेसमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति, डकच्यूका रूपमा नेपाली छुर्पीको विश्वभर माग, निर्यात बढाउन सरकारले ल्यायो 5 वर्ष रणनीतिक कार्ययोजना। जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक 50% भन्दा तल, इरानमा लगातार अमेरिकाको आक्रमण, हर्मुज क्षेत्रमा तनाव थप चर्कियो, वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह। र दिपेन्द्र सिंह ऐरीको एक दिवसीय अलराउन्डर वरियतामा एक स्थान सुधार, विश्वकपमा अब अर्जेन्टिना र स्पेन फाइनलमा भिड्दै।

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाह पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। फुटवर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह भन्ने सम्बन्धी खबरबाट प्रधानमन्त्री शाहले जुत्ता व्यवसायी संघ फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले केही बेरपछि एसोसिएसनका अध्यक्ष सुरज बन्जारे, निवर्तमान अध्यक्ष रुद्र नेउपानी, सल्लाहकार कालिदास गौतम लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ। मिटर ब्याज पीड़ित संघर्ष समिति र सरकारबीच निर्णायक वार्ता जारी छ। केही बेरपछि सिंहदरबारमा शुरू भएको वार्तामा पीड़ितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ। सरकार र पीड़ित अगुवाबीच बिहिबार राति पनि वार्ता भएको थियो। असार 25 गते जनकपुर बाट मार्च 5 सहित काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुदन गुरूङले वार्ताको शुरूआत गरेका थिए। बिहिबारकै मन्त्री परिषद बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो। त्यसपछि संघर्ष समितिका अगुवाहरू बिहिबारै बाराबाट काठमाडौँ आएका थिए। वार्ता मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा सहित गृह, भूमि, अर्थ मन्त्रालयका सचिवहरू समेत सहभागी रहेका छन्। मिटर ब्याज पीड़ितका तर्फबाट संघर्ष समितिका किसान मजदूर आन्दोलन नेपाल अध्यक्ष अवधेश कुशवाहा, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राणा मगर, सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनाधिकार नेपालका निर्गर नवीन सहभागी छन्। सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन्। बिहिबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करार नियुक्त गर्न नपाउने निर्णय भएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै पनि जानकारी गराएको छ। कर्मचारी नभएका स्थानमा काम लगाउनु पर्ने भएमा पुलमा रहेका करारका कर्मचारीहरूलाई नै संघीय मामिला मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको मन्त्रालयका शाखा अधिकृत सजीव नेपालको हस्ताक्षरमा कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा उल्लेख गरिएको छ। विभिन्न मन्त्रालय अन्तर्गत एकीकरण वा खारेज हुने चरणमा रहेका निकायहरूको हकमा एकीकरण वा खारेजीको प्रक्रिया नसकिँदासम्म सम्पत्ति संरक्षण, सुरक्षा र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करारका कर्मचारीहरू मध्येबाटै यकिन गरी काममा लगाउने निर्णय सरकारले गरेको परिपत्रमा उल्लेख गरिएको छ। सम्पत्ति छानबिन आयोगमा 12,000 जनाले सम्पत्ति विवरण बुझाए पनि आयोगको काम दुई दिनदेखि ठप्प भएको छ। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार अन्तरिम आदेश जारी गरेपछि आयोगका सबै काम कारवाही रोकिएका छन्। सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार अदालतको आदेशपछि सबै काम यथास्थितिमा राखिएको छ भने असार 32 सम्मको समयसीमा दिएर आयोगले सम्पत्ति विवरण संकलन गर्ने र उजुरी लिने काम गर्दै आएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गत वर्ष लेन्दी खोलाबाट आएको विनाशकारी बाढ़ीले तहस नहस बनाएको रसुवा भन्सार कार्यालयको यार्ड एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनर्स्थापना हुन सकेको छैन। व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि भन्सार यार्ड निर्माणाधीन एकीकृत जाँच चौकी र आसपासका संरचनामा बाढ़ीको क्षति अझै स्पष्ट देखिन्छ। रसुवा भन्सार कार्यालयले केही वर्ष अघि बढ़दो आयात चाप व्यवस्थापन गर्न नयाँ भन्सार यार्ड सञ्चालनमा ल्याएको थियो। विशेष गरी चीनबाट आयात हुने विद्युतीय सवारी साधन, तयारी पोशाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूल लगायतका सामानको पार्किङ र जाँचपासलाई लक्षित गर्दै निर्माण गरिएको यार्डमा एकैपटक 100 मालभाग कन्टेनर तथा ठूलो संख्यामा विद्युतीय गाड़ी व्यवस्थापन गर्ने क्षमता रहेको थियो। तर 2081 साल असारमा चीनतर्फको लेन्दे खोलाबाट आएको विशाल बाढ़ीले यार्डसँगै निर्माणाधीन एकीकृत चौकी तटबन्ध तथा नेपाल चीन जोड्ने मितेरी पुलमा ठूलो क्षति पुर्याएको थियो। बाढ़ीले करोड़ रूपियाँ बराबरका मालवस्तु बगाउनुका साथै मानवीय क्षति समेत भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि फेल भएको छ। आजदेखि शुरू भएको नयाँ आर्थिक वर्षसँगै प्रदेश सरकार आंशिक बजेट शून्यताको अवस्थामा पुगेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले बजेट पारित गर्न नसकेको हो। मुख्यमन्त्री कमल बहादुर शाहले एमाले मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी नेकपाको साथ खोजेका थिए। तर नेकपाले पनि बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान लिएपछि सरकार थप अप्ठ्यारोमा परेको थियो। सरकार स्पष्ट रूपमा अल्पमतमा परेपछि आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले गत असार 1 गते प्रदेश सभामा प्रस्तुत गरेको 37 अर्ब रूपियाँ बराबरको बजेट पारित हुन सकेन। बजेट फेल भएसँगै शुक्रबारदेखि प्रदेश सरकार अन्तर्गतका कार्यालयमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ। त्यस्तै कर्णाली र मध्य प्रदेशमा भने दुईवटा फरक फरक राजनीतिक घटनाक्रम विकास भएका छन्। कर्णालीमा मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीचको वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध नेकपाका 11 र नेपाली कांग्रेसका 5 गरी 16 जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। मधेस प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत राख्ने सहमति गरेको हो। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइएको छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन पनि शुरू हुन्छ। माघे गतिदेखि शुरू हुने उत्तरायण र 1 साउनदेखि शुरू हुने दक्षिणायनलाई वैदेशिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलाका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको समेत बताइएको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: एलजीले नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। जापानी प्रधानमन्त्री सनाई ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक 50% भन्दा तल झरेको छ। अक्टोबरमा सत्तामा आएता बिहिबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो। जीसी प्रेसको सर्वेक्षण अनुसार अहिले ताकाइचीको मन्त्री परिषदप्रति समर्थन 49% मात्र देखिएको छ। उनको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट 60-70 वर्ष उमेर समूहका मतदातामा देखिएको छ, जसको समर्थन गत महिनाको 63.7% रहेकोमा अहिले घटेर 39.9% छरेको छ। समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र विश्वसनीयतालाई कारण मानिरहेका छन्। असन्तुष्टिका मुख्य कारणहरू अहिलेको संक्रमणकालीन अवस्थामा सरकारबाट धेरै आशा गर्न सकिँदैन भन्ने र सरकारले ल्याएका कमजोर नीति रहेका छन्। त्यस्तै अमेरिकाले लगातार 6 रात इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरिरहेको छ। होर्मुज जल डमरू मध्येको नियन्त्रण लिएर दुवै देशबीच तनाव थप चर्किँदै गएको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु हो। सेन्टकमले होर्मुज जल डमरू मध्येमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाज आफ्नो नियन्त्रणमा लिएको पनि जनाएको छ। त्यसै गरी होर्मुज गान प्रान्तका दुई पुल

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98 465 43 780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: व्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856043234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड,
5: फोन नम्बर 9828280080, 9815104549।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560603446, 9560606056।

0: स्वर दिलकुमार बिक र सृजना पोखरेल, शब्द गोविन्द रसाइली, लय पदम बिसी, एरेन्ज यमन खनाल, सीआरबीटी 01600033135, पीआरबीटी 6053949, युटिएल 7732554, सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल 9849404000, लोक दोहोरी एल्बम मर्नै परे बरु।
1: समिच्यो चौदा क्या मैं बोधे लोटरी पर दीरो बैंगे ने विवरण पी विषय मुई खाता लिखे हमरो
2: खै खै बाऊ कोई लोटरी बढ़ दिलवा
3: आंगी समिच्यो लोटरी पर दीवन छामता ही गुदी
2: बढ़ दी आ बढ़ दी बाल लोटरी खाले पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक बायबर खाने बने खै विषय खै मैं विश्वास आलन होने खाले पनी आप ही विवरण खै मैं आपिन खबर बने वित्तीय संस्था कोई पासवर्ड पिन खै मैं आ रही सुमी बैंक आप ही बने आ रही
4: सतर्कता ना ठग दिव से क्या बचना
3: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
6: बिहे त आटियो बाबू गरगहनाको लागि पो कहाँ जाने होला
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
8: दाजु भाइको के को गफ गफ हुँदैछ
6: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
8: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यहीँ जानुपर्छ
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
8: त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 98083 80384 98 46 37 39

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
5: समुदायको आवाज।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403014।

0: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास 4 किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: व्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 65565025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 00 00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।

तर सानो लापरवाहीले भयवाहापन डढेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी खुल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्।

0: हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टीवी सिजन पास र एक वर्षको नेट टीवी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टीवी, उही सेलिब्रेशन हरेक जेनरेशन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98058000700,
3: 98460404।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संघीय संसदको दुवै सदन का सांसदलाई सम्पत्ति विवरण

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: व्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक।
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 98058007000 98460403044।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856343।
4: दमौली FM 94.2 समुदायको आवाज।
5: अनि तायो कागज के मे छि वा?
6: आ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: आ
6: चढ चाहिँ तले ललपर्दी
5: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856343234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739

0: यो गीत कसरी तपाईँलाई फेरि पनि स्वागत छ। हर हर महादेव मलाई यस्तै माया गर, हर हर महादेवको नाम पनि लिएको र माया प्रेम पनि समावेश गरिएको यो साउन्ड विशेष गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। यस्तै यस्तै गीतहरू हामी बजाउनेछौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु कार्यक्रममा। को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नु भएकोबाट? अर्घ खाँचीबाट रोमन कुवर। के छ रोमनजी, अर्घ खाँचीमा कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो मालरानी 95.7 MHz सुन्दै हुनुहुन्छ। तपाईँले लाउड स्पिकर बन्द गर्नु पर्यो रुमानजी, लाउड स्पिकर बन्द गरेर बोल्नु पर्यो। घरि सानो घरि ठुलो तपाईँको आवाज आयो है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। साउने संक्रान्ति कसरी मनाउँदै हुनुहुन्छ?

0: भोलिकलले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लाई लाई यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ हामीलाई त्रिवेणी दुई बाटा कल्पना खड्का हो कार्यक्रम सुन्दैछु असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ यति बेला फोन आएको छ म लिन्छु नमस्कार हजुर मैले बारम्बार भनिराखेको छु कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला सकिन्छ सक्नुहुन्छ फोन गर्नुहोला सकिँदैन मिस कल गरेर हैरान पार्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु फोन गर्नको लागि पो नम्बर दिएका हुन्छौं त हामीले मिस कल गर्नको लागि होइन नि होइन 9868309440 हामीलाई फोन गर्नुहोला र 9864172998 हामीलाई म्यासेज गर्नुहोला म तपाईँलाई आग्रह गरे 9864172998 हामीलाई म्यासेज गर्नुहोला यो कुरा म तपाईँलाई जानकारी गराउँछु तपाईँ म्यासेज पनि गर्न सक्नुहुन्छ फोन पनि गर्न अब मिस कल गर्ने त अप्सनै छैन कि जस्तै तपाईँकोमा फोन गर्नलाई पर्याप्त ब्यालेन्स छैन भने तपाईँलाई म्यासेज गर्न सक्नुहुन्छ अथवा म्यासेज होइन म त फोनै गर्छु भन्नुहुन्छ भने फोनै गर्नुहोस् होइन दुईवटा अप्सन छ तपाईँको लागि र त्यो दुईवटा अप्सन मध्ये एउटा अप्सनलाई अप्नाउनु भयो भने असाध्यै राम्रो हुन्छ है तसर्थ तपाईँले फोन साउने संक्रान्तिको बारेमा आज हामी कुराकानी गर्छौं साउने संक्रान्ति कसरी मनाइरहनु भएको छ तपाईँको गाउँघरमा साउने संक्रान्ति कसरी मनाइने गरिन्छ यसको बारेमा हामी तपाईँसँग चर्चा परिचर्चा गर्नेछौ शुभकामना आदान प्रदान गर्नेछौ यति बेला अर्को के छ फोन आएको छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट राजु पनेरु गोर्खाबाट के छ गोर्खातिरको हालखबर राजु चाहिँ
1: हजुर एकदम ठिक छ हजुर अहिले भर्खर पानी पर्यो आज सङ्क्रान्ति अब फसल काट्यो दिनभरि आराम गरियो अनि हजुरको एक प्रोग्राम सुनेर बसिरहेको अनि ठ्याक्क कहिले फोन लाग्छ कहिले फोनै लाग्दैन हजुर त्यही भएर
0: अनि कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ
1: हामी 88.88
0: 88.8 रेडियो बन्दीपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कार्यक्रममा आउनु भएको छ के छ आज भोलि साउने संक्रान्ति आज कसरी मनाउनु भयो के गर्नुभयो ल बताउनुहोस् हामीलाई
1: हजुर सबै ठिकै छ हजुर मैले काठमाडौँतिर प्रायः काठमाडौँ बस्थेँ त्यसपछि हिजो बेलुका गोर्खा बजार आइदिएको थिएँ सङ्क्रान्ति मान्नलाई त्यसपछि आज बिहान खसी कुखाहरू काटियो त्यहाँबाट खानसाना खाएर बिहान दिउँसोतिर अनि एकछिन आराम गरेर अनि हजुरको प्रोग्राम सुनेर बसिरहेको
0: यो प्रोग्राम हजुरको भन्न मिल्दैन नि यो कार्यक्रम एकजनाको मात्र हुँदैन यो त सबैको हुन्छ होइन यो त हजुरको भन्न मिल्दैन यो कार्यक्रमलाई यो मेरो मात्र कार्यक्रम होइन नि अनि त्यसैले कार्यक्रम लोकसारथी सुन्दैछु भन्नुहोस् रेडियो बन्दीपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहोस् होइन हुन्छ कार्यक्रममा आउनु भएको छ अनि साउने संक्रान्ति विशेष गोर्खामा कसरी मनाउने तपाईँ त खसी ढाल्ने भन्नुभयो खसी ढाल्ने मात्रै हो कि लुदो फाल्ने गरिन्छ क्या त कसरी कुन कुन विधि अप्नाइन्छ
1: तपाईँको अब काट्नेहरूले प्रायः अब खसी बाख्राहरू तपाईँ गुँगुरहरू राहरू काटिन्छ दिउँसो चाहिँ तपाईँको लुदो फाल्ने त्यसरी मनाइन्छ
0: ए ल हुन्छ कार्यक्रममा आउनुभयो अब साउने संक्रान्तिको शुभकामना राख्नुहोस्
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद
1: अनि त्यसपछि मलाई किन्नुहुने राजु पनिर हुने सबलाई त्यसपछि मेरो सुजन पनिरलाई म धेरै मिस गरिरहेको छु अहिले सुन्नुभयो सुन्नु भएको छैन बाई बाई
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालु तपाईँको हो फोन गर्नुहोला 9868309440 नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईँसँग साउने संक्रान्तिको बारेमा कुराकानी गर्नेछौ साउने संक्रान्ति कसरी मनाउँदै हुनुहुन्छ तपाईँको गाउँघरमा कसरी मनाइन्छ होइन एउटा हाम्रो नेपाल विभिन्न भाषा विभिन्न जात जाति विभिन्न धर्म र विभिन्न सांस्कृतिक सम्प्रदाय भएको देश भएको कारणले फरक ठाउँमा फरक शैलीका साथमा फरक रहन सहनका साथमा संक्रान्ति मनाउने गरिन्छ त्यो कारणले गर्दाखेरि हामी तपाईसँग त्यो फरकपनाको बारेमा त्यो तपाईँको संस्कृतिको बारेमा हामी सोध्ने

0: किनभने यस्ता चाडपर्वहरूलाई हामीले तपाईँहरूकै माध्यमबाट तपाईँहरूको माध्यमबाट यदि सुन्यो भने एक ठाउँको साथीले अर्को ठाउँको पर्व मनाउने तवर तरिकाको बारेमा जानकारी पाउनुहुनेछ। त्यसरी एक ठाउँको संस्कार र संस्कृति अर्को ठाउँसम्म पुर्याउन र पुग्नमा एकदमै टेवा पुग्छ, होइन? जानकारी आदान प्रदानमा टेवा पुग्न सक्छ। त्यो कारणले गर्दाखेरि फोन गर्नुहोला 9862-60-39-40 र म्यासेज गर्नुहोला 9864-17-298 म्यासेज आएको छ, धेरै म्यासेजहरू आएका छन्। म ती म्यासेजहरू वाचन गर्न गइराखेको छु। उहाँले लेख्नु भएको छ, सानु मगर हो, प्युठानबाट सुन्दैछु। आज साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हेलो दाई भन्नुभएको छ। अब हेलो दाई भनेर त म्यासेज पुरा हुँदैन नि त हजुर, सबै पुरा म्यासेज कहाँबाट सुन्दैन हुन्छ त्यो पनि लेख्नुहोला। यति बेला अर्को म्यासेज रहेको छ, उहाँले के लेख्नु भएको छ भने जाजरकोटबाट भन्नुभएको छ, जाजरकोटबाट हो म, उहाँको नाम अमृता मगर हो। समयले 7 बजेसम्म 90.4 MHz रेडियो आफ्नो एफएमबाट कार्यक्रम सुन्दै गर्छु भन्नुभएको छ। फोन आएको छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सानु तामाङ। के छ सानु, हाल खबर तपाईँको? पानी किन ठुलो पार्नुभयो त भन्नुहोस् त?
1: त्यो चाहिँ अब मौसम नै त्यस्तो हो भनौँ, अथवा के भनौँ, अब समय नै साउन जस्तो
0: है। होइन, तपाईँ त्यो पानी पार्नुमा तपाईँको सबभन्दा ठुलो हात छ अरे।
1: हो, त्यही भनिरहनु भएको छ सबैले।
0: सबैले त्यही भनिरहनु भएको छ, होइन?
1: हजुर हजुर।
0: किनभने तपाईँले भ्यागुताको बिहा गराइदिनु भयो अरे कि?
1: हो त,
0: होइन? त्यही भएर पानी पर्याप्त परै छ अरे तपाईँको ठाउँतिर, होइन?
1: एकदमै हाम्रो कुलुङ्गामा पानी यस्तो ठुलो आरी घुप्ते जस्तै क्या, हरा हुने, अनि एकछिन त्यस्तो लागेर भन्छ फेरि त्यस्तै।
0: अनि आज के छ, आज त साउने गति, आज साउने संक्रान्ति,
1: त्यस्तो केही पनि छैन दाइ, पानी परेको छ कतै नभएर अब ठिकै
0: ठिकै छ। अनि साउने संक्रान्ति नमनाउने?
1: अब मनाउने त दाइ, म त पुलाउ सुलाउ बनाएर यहाँ भोजो बनाइरहेको छु त।
0: अब एक्लै एक्लै बनाउनुहोस्, एक्लै एक्लै खानुहोस्, हामीलाई नबोलाउनुहोस्, होइन?
1: कुनै समयमा त्यो समय पनि आउँछ
0: है,
1: अहिलेको लागि बोलाइहालौँ भने पनि ठुलो पानी परेको, अब बाटो साटो एकदम बिग्रेको होला, त्यही भएर पनि मैले तपाईँलाई बोलाइन,
0: बोलाउनु भएन। ल अब तपाईँ खन्चुवा बनेर आफै त्यो पुलाउ सबै आफै खानुहोस्, होइन? ओके, ल कार्यक्रममा आउनु भएको छ। साउने संक्रान्तिको तपाईँहरूको उतातिर कसरी मनाउने गरिन्छ, कि खासै महत्व हुन्न?
1: आज यस्तो छ भाइ, अब आफ्नो जातिको हिसाब पनि छ,
0: होइन?
1: आज त पुरै अब के भन्छ, अब बुढापाकाले लुटो फाल्ने भन्छ, आज यो काग बलायो त्यसपछि ल्याएर चाहिँ यो कुरेलो वन कुरेलो भन्छ, होइन? त्योहरू चाहिँ टिपेर अब यो ढुङ्गा माटोको घरतिर त खोपा खोपामा त्यो काग बलायोको पात त्यसपछि ल्याएर कुरेलो चाहिँ लगाएर त्यतिवटा पातमा चाहिँ खोपा खोपामा लगाउने, होइन? अनि त्यसपछि ल्याएर अब अब कुनै समय त्यो कसरी मनाउने भन्ने चाहिँ त्यसो गर्ने, त्यसपछि चाहिँ अहिले पो अब यो हातमा चाहिँ मेहन्दी लगाउने चलाए नत्र हुने यो के भन्छ अब त्यसलाई ठ्याक्कै मैले भेट्छु नै बिर्सिहालेको क्या, फेरि त्यो नाम बिर्सिनुको त्यो चाहिँ हाम्रोतिर चाहिँ कुटेर लाउने तिउरी तिउरिया भन्छ, त्यसलाई चाहिँ मजाले उखलीमा कुटी कुटी हातमा मजाले खाना खाने, दुइटै हातमा मजाले मुर्का पारेर लगाउने, अनि त्यसपछि चाहिँ अलिक भोलिपल्ट बिहान चाहिँ खोल्ने मजाले रातै बसेको
0: त्यसरी
1: मनाउने चलन छ हाम्रोतिर चाहिँ।
0: उता वनस्पतिबाट गएर अनि त्यो के त्यसलाई के भन्छ, के भन्नुभयो अघि नै तपाईँले?
1: त्यो
0: त्युरिया हो, त्युरिया को पात ल्याउने अनि त्यसलाई चाहिँ पिस्ने हैन होइन मुर्की पारा पनि लगाउने गरिन्छ अनि के गरिन्थ्यो भन्दाखेरि त्यसलाई चित्र बनाउने कि हातमा चित्र बनाउने
1: नत्र भने त्यसको त चित्र नबनाउने भाइ हातमा छ्याप राख्ने अनि मुर्की पार्ने फेरि पछाडिबाट अगाडिबाट शब्द लाउने अनि त्यस पछाडि बाँध्ने
0: अनि सुत्ने होइन अनि रातो हुन्छ
1: हजुर एकदम रमाइलो हुन्छ
0: अहिले अहिले पनि अब त्यो सिस्टम त हराउन लागिसक्यो अहिले सब मेहेन्दीले
1: हाम्रोतिर त लगाउने चलन छ भाइ
0: ए अहिले पनि छ है
1: छ छ छ हामी त लगाउँछौँ एकदम रमाइलो राम्रो लाग्छ मलाई त त्यो त
0: हुन्छ धेरै धेरै धेरै राम्रो कुरा गर्नुभयो विगतका कुराहरू र अहिलेदेखि अहिले पनि त्यो प्रायः त हामीले अहिले सहर बजारमा के छ भने त्यस्ता जुन तपाईँले भन्नुभयो ती वनस्पतिहरू त खोज्नै छोडिए अहिले त मेहेन्दी किन्यो भइहाल्छ नि को जान्छ बन बन भन्नुहुन्छ तर हाम्रा दिदी बहिनीहरूले त्यो बेलामा विगतमा होइन त्यो त्यसरी पनि एउटा साउने संक्रान्ति मनाउने गर्नुहुन्थ्यो साउनको महिनामा त्यसरी पनि आफ्नो हात रातो बनाउने गर्नुहुन्थ्यो होइन
1: हजुर हजुर जस्तै पनि हाम्रो चाहिँ अहिले पनि त्यो चलन छ त्यो लगाउनुहुन्छ अनि बेलुका मजाले आगोको अगुल्टा चाहिँ होइन अब यदि फाल्ने बारीमा राखी फाल्ने भन्छ अनि त्यसपछि भोलिपल्ट त्यो बारीमा चाहिँ नजाने किनभने त्यो अन्नपातहरू पहिला लिन्छ त्यो टेक्नु हुँदैन भन्ने चलन छ त्यसरी मान्ने चलन छ धेरै
0: हुन्छ कार्यक्रममा आउनुभयो साउने संक्रान्तिको शुभकामना राख्नुहोस्
1: हुन्छ फर्स्ट अफ अल त हजुरलाई लगायत सबै सबैलाई चाहिँ यो होइन आजको दिन यो झरी सँगसँगै ढिल रुज्दै जति साथीहरूले रेडियो सुन्नु भएको छ एकदम पाउने संक्रान्तिको शुभकामना भन्न चाहन्छु
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्कार
0: अब म केही म्यासेज लिन्छु त्यसपछि म गीत राख्नेछु तपाईँको लागि र यति बेला साथी हुनुहुन्छ म म्यासेजमा हुनुहुन्छ है म कमला मगरले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ उहाँले लेख्नु भएको छ माडी गाउँपालिकाबाट हो म कमला मगर कार्यक्रम सुन्दैछु भन्नुभएको छ रोल्पाको माडी गाउँपालिकाबाट हामीलाई सुन्दै हुनुहुन्छ सुनसहरीबाट हरि मगर हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं यस क्रममा अर्को म्यासेज रहेको छ खोटाङबाट हो सञ्जिता मगर म आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब गीत राख्छौ तपाईँको लागि मैले अघि नै भनिसके हामी साउन विशेष गीतहरू बजाइराखेका छौं जुन अब हुन त तीज गीत भनेर लेखेर आएको हुन्छन् तर ती तीजको मर्म भन्दा पनि साउने साउनमा हरियो चुराहरूको भाव बोलेका गीतहरू जुन छन् नि हामी ती गीत संगीतहरू बजाइराखेका छौं वास्तविक तीज गीत जो जहाँ चेली र माइतीको प्रसंगहरू समावेश गरिएको हुन्छ ती गीत संगीतहरू हामी क्रमशः साउन पन्ध्र अथवा भदौ एक गतेबाट मात्रै ती मर्म बोकेका गीतहरूलाई हामी स्थान दिनेछौ जसले तपाईँलाई तीज आएको जसहरूको दिलाउनेछ अहिले साउन विशेष गीतहरू बजाउने क्रममा यो फेरि पनि अर्को गीत तपाईँको लागि राख्छु गीतपछि फेरि आउँछौं

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छौ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते हजुर।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म धनकुटाबाट।
0: धनकुटाबाट नाम के भन्नुभयो?
1: रामप्रसाद निरौल।
0: रामप्रसाद निरौला, के छ रामप्रसाद जी खबर तपाईँको? तपाईँको आवाज अड्किएर आयो, लाउड स्पिकर बन्द गरिदिनु है।
1: हजुर, पानी पर्दैछ सर अहिले।
0: पानी पर्दैछ होइन?
1: पानी परिरहेछ सर, आज साउने सङ्क्रान्ति जनायो है।
0: त्यही त, साउने सङ्क्रान्ति जनाउनु पर्यो नि, पानी साउनमा नपरेर कहिले पर्ने त होइन?
1: हजुर हजुर, असारमा खासै परेको अवस्था थिएन सर, साउनमा आज एक गते नै सुरु गर्यो सर।
0: एकदम राम्रो कुरा हो नि त, पानी बर्खामा पानी पर्नु होइन, जाडोमा जाडो हुनु, बर्खामा पानी पर्नु त एकदमै राम्रो कुरा हो नि होइन?
1: हजुर हजुर हजुर सर, एकदमै।
0: अनि के छ आज त साउने सङ्क्रान्ति, तपाईँको उतातिर धनकुटातिर कसरी मनाउने प्रचलन छ?
1: धनकुटातिर अब गाउँतिर सधैँकै जस्तो अब त्यो अब लुटो खेल्ने ओर्ने, अब सकेसम्म हिजै चाहिँ अब माछा मासु खाने चलन थियो, हिजो चाहिँ अब साउने लागेपछि चाहिँ व्रत यताउता भन्ने कुरा भएर चाहिँ बेन्दै हुन्छ आजदेखि चाहिँ होइन। अनि अरू त त्यस्तै छ सर, अब बढार खोज्ने, अब भोलि चाहिँ राखेको दिनमा चाहिँ हाम्रो चाहिँ तपाईँको यो हरिर खोज्न जङ्गलमा तपाईँको आँप खोज्न जाने चलन छ सर यतापट्टि।
0: अनि हामीले जुन एउटा सुरुवात गरेका छौँ नि आजदेखि, अब हुन त साउन विशेष भनेर गीत त आएका हुन्नन्, तर लेख्नलाई तीज गीत लेख्ने, तर साउनको मर्म बोकेका गीतहरू हामी बजाउने कोसिस गरेका छौँ, जुन माया प्रेममा, विशुद्ध माया प्रेममा आधारित छन् भने हामीले हामीले के भनेका छौँ भने, जुन गीतले तीजको मर्म बोकेको छ, जुन चेली र माइतीमा सम्बन्धित गीत छ, ती गीत संगीतहरू हामी भदौ पछि मात्रै बजाउने जुन भनेर हामीले भनेका छौँ, यो तपाईँलाई कस्तो लागिराखेको छ, के छ?
1: होइन होइन, यो तपाईँहरूले गर्नुभएको जुन निर्णय चाहिँ एकदमै राम्रो छ, सराहनीय छ भन्छु, किनभने अब भदौ लागेपछि तिजले पनि सङ्केत गर्दै गर्छ। हुन त साउने गते साउने सङ्क्रान्तिदेखि नै चाडबाड चाहिँ निम्तिरहेको अवस्था हो, दुईवटा प्लेटफर्म तपाईँले अनुमोदन गर्नुभएछ, अब यो ठिकै हो, यो एकदमै राम्रो हो, किनभने मैले चाहिँ अब भदौलाइकन तिजको गीत बजाउनु राम्रै हो, यति बेला साउन विशेष बजाउनु झनै राम्रो, झनै उपयुक्त झन्, किनकि महिना सम्बन्धित र मौसम सम्बन्धित नै हुने हो, त्यस कारणले यो दुईटै प्लेटफर्म अपनाउनु भएको म धन्यवाद भन्छु
0: परिवारलाई। हुन्छ, अब साउने सङ्क्रान्तिको शुभकामना राख्नुहोस्।
1: थ्याङ्क यू सिङ्गो जलजल एफएम सपरिवार र साझेदारी एफएमबाट जति पनि लाइभ कार्यक्रम भइरह उहाँहरू त्यहाँबाट सुन्नुहुने तमाम श्रोता मित्रहरू सबैलाई शुभकामना प्रकट गर्छु। हजुर र सिङ्गो रेडियो सपरिवार र प्राविधिक मित्र शिखर पारी रहेर दुई अम्ला चलाइरहनु भएका उहाँहरू सबैलाई सम्झाउँदै है।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9862603040 फोन गर्नुहोला भने 9864417298 तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9862603040 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि मैले पटक पटक भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोला। हामीले म्यासेजको अप्सन पनि दिएका छौँ, तपाईँले तपाईँकोमा ब्यालेन्स छैन अथवा कुनै समस्या छ भने म्यासेज गर्न सक्नुहुन्छ 9864417298 म्यासेज गर्नुहोला। फोन गर्नको लागि त 9862603040 फोन गर्नुहोला। नमस्कार हजुर, नमस्कार, को बोल्नुभयो, कहाँबाट भन्दै थिए? नमस्कार गर्ने, फोन काट्ने, हेर्नुहोस् त यो त अति भएन र भने, यस्तो चाहिँ नगर्नु साथीहरू, म तपाईँलाई हार्दिक आग्रह गर्छु होइन, कार्यक्रमलाई कार्यक्रम जसरी नै मर्यादित बनाइदिनुहोला म तपाईँलाई आग्रह गर्छु। र हाम्रो प्राविधिक मित्रले फोन उठाएर कार्यक्रममा आउन चाहनेलाई मात्रै भित्र दिनुहोला, नआउन चाहनेलाई उतैबाट पठाइदिनुहोला, उतैबाट फिर्ता पठाइदिनुहोला है, म तपाईँलाई आग्रह गर्छु। र अब म म्यासेज लिन्छु, म्यासेज पनि आएको छ, यति बेला फोन आएको छ, म स्वागत गरेँ। नमस्कार हजुर,
2: नमस्कार
0: हजुर नमस्कार
2: शुभकामना
0: है ल तपाईलाई पनि शुभकामना कहाँदेखि को बोल्नु भयो भन्नुस् त
2: लमजुङदेखि आइतीश्री तामाङ बोल्दैछु है
0: लमजुङबाट आइतीश्री तामाङ यति बेला बोल्दै हुनुहुन्छ होइन
2: हजुर हजुर
0: के छ आइतीश्रीजी खबर तपाईँको
2: खबर ठिकै छ भन्नुभएको है हजुरहरूको
0: हाम्रो पनि ठिक छ साउने संक्रान्ति कसरी मनाउनुहुन्छ हो तपाईँले
2: साउने संक्रान्ति अब पहिला बाउ बाजेले मानिराखेको होइन अब त्यो हामीले जुन सेलरोटी खाने खिर पकाउने होइन अनि हामीले जे जे खान्छ त्यो अब दुबो माथि त्यो न्याएको पत्तामा राखेर चाहिँ त्यो पूजा गरिन्छ होइन अनि अब अगुल्टो फाल्ने भन्छ लुतो फाल्ने भन्छ हो आइजा लैजा साखल आइजा रुपियाँ लैजा रुपियाँ आइजा बाह्र वर्षको लुतो लैजा भनेर चाहिँ फाल्ने गरेर चलन छ है त
0: के छ तपाईँले त्यो के भनेर फालिन्छ त्यो आउँछ कि आउँदैन आउँछ भने लौ न कार्यक्रम लोकसारथीको पनि लुतो फालिदिनु पर्यो
2: हजुर
0: कार्यक्रमलाई पनि अब यसो लुतो फाले जस्तै गर्नु पर्यो कि
2: लुतो लुतो फाल्ने अनि बाह्र वर्षको लुतो लैजा अनिका लैजा साखल आइजा उपिया लैजा रुपिया आइजा मलाई जुन बैरीहरूले डाहा गरेको छ भने त्यो पनि लैजा भनेर चाहिँ फाल्ने चलन छ है त
0: धेरै धेरै धन्यवाद छ तपाईँलाई एकदमै राम्रोसँग भनिदिनु भयो अनि ल अब साउने संक्रान्तिको शुभकामना राख्नुहोस्
2: हजुर फेस्टिभल हजुरको लागि र टेक्निसियनमा रहनुहुने मित्रको लागि अनि बन्दीपुर हो टिमको लागि अनि जति पनि यो रेडियो सुनेर बसिरहनुहुने बा आमा दाजु भाइ तथा दिदी बहिनी सबैलाई साउने संक्रान्तिको शुभकामना है त
0: हुन्छ अहिलेको लागि बिदा गर्छु नमस्ते
2: नमस्ते
0: आइतीश्री तामाङ आउनु भएको थियो अब तीनवटा म्यासेज छन् म ती म्यासेजहरू लिन्छु उहाँले लेख्नु भएको छ नारायण कुमार अर्घखाँचीबाट हो दाई नमस्ते कार्यक्रम सुन्दैछु साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ दाई मेरो तर्फबाट सबैलाई भनिदिनु है भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ नमस्ते दाई म पनि सुन्दैछु मायाको मुटु भन्ने मान्छे माडी एकबाट जमुना ओली हो मेरो नाम म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र अर्को म्यासेज रहेको छ केशरी राणा मगर हो प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ एकजना साथीको कल लिन्छौ त्यसपछि हरियो हरियो चोरी हरियो भन्ने राधिका हमाल र तेजस रेग्मीको गीत बजाउनेछौ यति बेला साथी नमस्कार हजुर
3: नमस्ते दाई
0: को बोल्नुभयो कहाँबाट
3: रोल्पादेखि सृष्टि सुनमगर भन्नुभएको छ है दाई
0: रोल्पा कुन ठाउँबाट सृष्टि जयमा कसलाबाट सृष्टि पुनमगर बोल्दै हुनुहुन्छ होइन के छ सृष्टिको हालखबर एकदम ठिक छ अनि सृष्टिले साउने संक्रान्ति कसरी मनाउनु भयो
3: साउने संक्रान्ति ठिक ठिकै मनायो दाई राम्रो प्लस रमाइलो मनायो
0: आज के खानु होला भन्नुहोस्
3: आज के खानु दाई भात खाइयो अनि एउटा भालेको मासु खाइयो त्यही हो दाई
0: ए एउटा मात्रै भालेको मासु खानुभयो
3: हजुर दाई
0: मैले त दुई तिनवटा भालेको मासु खानु भयो होला भनेको त एउटा मात्रै भालेको मासु खानु भएको रहेछ नि
3: होइन दाई म त्यति धेरै खान्न नि दाई म त थोरै खाने हो
0: ए कतिमा पढ्नुहुन्छ क्लास नाइनमा पढ्नुहुन्छ होइन ल हुन्छ कार्यक्रममा आउनु भएको छ आज साउने संक्रान्तिको शुभकामना राख्नुहोस्
3: हुन्छ थप्ले बल्का खाजे दाईलाई नै साउने संक्रान्तिको शुभकामना
0: धन्यवाद
3: अनि मेरा बाबा मम्मीलाई साउने संक्रान्तिको शुभकामना अनि जिन्दा सुविधामा गएलाई पनि इन्डियामा भए पनि साउने संक्रान्तिको शुभकामना अनि हार्दिकमा रहनु हुने फुपूहरू अनि दिदीहरू सम्पूर्णलाई साउने संक्रान्तिको शुभकामना राख्दै म अब छुट्टी नमस्ते अनि बाबा
0: नमस्ते हाम्रो स्टुडियोको घडीमा 4:52 गइसकेको छ र अब आउनुभयो भने छोटोमा शुभकामना लिनेछौ तपाईँको एकजना साथीको कल लिन्छौ, म्यासेज पनि आएको छैन फेरि, नत्र म्यासेज वाचन गर्न हुन्थ्यो, होइन अहिले म्यासेज पनि आएको छैन, त्यो कारणले गर्दाखेरि 52 मिनट गएको छ र हामी 53-54 गइसकेपछि हामी कार्यक्रमबाट विदा हुनेछौ। 2 मिनट बाँकी छ है अझै भन्दै गर्दा 53 गइसकेको छ र के छ साथी हुनुहुन्छ हुनुहुन्न भने अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ। लौ त यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र अन्तिममा कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छन् भने तपाईँले हामीलाई फोन गरेर दिन सक्नुहुन्छ 98-644-17-298-6-44-17-298 फोन गरेर कार्यक्रममा भनौँ न कार्यक्रमबारे सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै आजको लागि हरियो हरियो चोरी हरियो भन्ने गीत छोड्दै म आवाजबाट वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: साइकोलॉजी सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बेलुकी 5 बजे कथा हाफ डेटमा दिनेशको नमस्कार। संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

सम्झना खेल रहेछ जिन्दगी, अझ भनु झेल रहेछ जिन्दगी, नचाहेरे छुटिनु पर्ने एउटा रङ्गमञ्च रहेछ जिन्दगी।

आज म यो दुनिया छोड्दैछु, जल्दा लास रोलान दुनिया, सम्झिँदा अतीत तिम्रा पोल्लान छाती, जल्दै गरेको लास हेरेर नरुनु तिमी, नरुनु।

कहिले पनि नसम्झनु। तिम्रो कारणले म मरे नभन्नु कहिले। कतै मेरो कारणले ज्यान गयो र नझार्नु बलिन्द्रधारा आँसु।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सुनको गहना होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
0: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
0: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846041633, 9017150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

क्यों घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556 63444 98560 60656

0: World Inco festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet और net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बने गई World Inc.
1: 12 पनि सकियो, अब कुन कलेज रोज्ने होला?
2: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
1: कुन कुन विषयमा नि?
2: 4 वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
1: कक्षा कहिलेदेखि छ?
2: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
3: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
4: सीमित सीट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
2: 9827848448, 9846554595 र 9846011818।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
5: खै खै बौ कोइ लोटी भर्दिलु वा
6: आङी समिच्यो लोटी पर्दिउ छामताइ गुदि
5: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
7: सतर्कता न ठगदिब दे क्या बजेन
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
10: माखमाली चोली माथि।
11: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111571760।

0: होइन यो केटीको कपडा छोटो भयो कि मान्छे अग्लो भयो तर केटी चाहिँ आगै हो यार
1: जस्तो आगो होस् कि पानी होस् तँलाई के मतलब तँ उता हेर्न यता हेर्ने काम त म गरिहाल्छु नि।

0: होइन यो केटाहरू किन ब्याग घिच्याएर हिँडिरहेछ न? प्लेन क्यान्सल भएछ है क्या? ए रक, यहाँ आएर। होइन के तालको ड्रेस हो यो? यस्तो नि ड्रेस हुन्छ?
1: गर्मी लाग्यो, फ्यासन हो भनेर।
0: बुझेछु बुझेछु, योभन्दा अलि

0: तिमीलाई एउटा कुरा थाहा छ सुषमा, त्यो शङ्करको पछि नलाग है, त्यसको त तिनवटा गर्लफ्रेन्ड छ, तिनवटा खाली भनेको त मै एउटा।
1: एउटा कुरा थाहा छ तिमीलाई, शिवहरीको पछाडि त लाग्दै नलाग, पाँचवटा बुढीले छोडिसक्यो उसलाई, खै केटा पनि हो कि होइन मलाई त शङ्का लागिरहेछ, कुरा बुझ्यौ नि?
2: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
3: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
2: कुन कुन विषयमा नि?
3: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
2: कक्षा कहिलेदेखि छ?
3: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
4: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
5: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

सिन्दूरसँग होइन मैले मनसँग नाता जोडेको छु। तिमी आज जहाँ रहो तर तिम्रै खोसी खोजेको छु। मेरो मनले तिमीलाई खोज्छ, मेरो तनले तिमीलाई खोज्छ, मेरो हर ढुकढुकीले तिम्रो नाम लिएर बोलाए जस्तो लाग्छ।

चाहन्छन् मायामा नजात हुन्छन् न त कुनै रङ्ग, तर तिम्रै खुसी चाहन्छु प्रिय, नरहे पनि तिमी आज मसँग। सिन्दुरसँग होइन मैले मनसँग नाता जोडेको छु, तिमी आज जहाँ रहो तर तिम्रै खुसी खोजेको छु। मेरो मनले तिमीलाई खोज्छ, मेरो तनले तिमीलाई खोज्छ, मेरो हर ढुकढुकीले तिम्रो नाम लिएर बोलाए जस्तो लाग्छ।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 565 25।
3: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
4: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
3: कुन कुन विषयमा नि?
4: 4 वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
3: कक्षा कहिलेदेखि छ?
4: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
5: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
6: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: मिशन
1: इट्स अ गोल
2: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनेरेसन
3: हिमस्टार फर अ कम्प्लिट होम
4: डिभिजन वन कार्यालय तनहुको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं जंगलमा दिशा पिसाब गर्न नजाऊ आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल वन कुखुरा खरायो आदि खाने गर्दछ यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुसी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
6: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
5: 9805000700
6: 9846404

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655-63-715 र 9841-12-07-40।
4: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
3: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
4: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
3: कुन कुन विषयमा नि?
4: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
3: कक्षा कहिलेदेखि छ?
4: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
5: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
6: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ।

0: It's a goal!
1: Himstar Goal! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउन होस 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक सर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कंप्लीट होम
3: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856253880 9814852518 र 9865532

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: फूल तथा फलफूलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफूलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फूलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414337।
0: व्यास 3 प्रशासन चोक दमौली।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

उराली म्युजिक प्रालीको प्रस्तुतिमा पेमा शेर्पाको मनै सुने शब्द सृजनामा मोती मुस्कान र भूपेन्द्र बियमको उत्कृष्ट लय सृजनामा एमन खनालको एरेन्जमा अमित बाबु रोकाएर जमुना शेर्पालीको सुमधुर स्वरमा सजिएको आवाज सर्वत्र बजारमा उपलब्ध छ। खोजी खोजी सुन्न नबिर्सनु होला। पीआरबीटी नम्बर 6054-1079 सुपा देउराली म्युजिक प्राली। सम्पर्क मोबाइल नम्बर 98490-40400।

किशोर, भीम नेपाली र सपना नेपाली, शब्द तथा लय सिर्जना रामु एसके, सीआरबीटी 01600338111, पीआरबीटी 6054066026, युटिएल 7732178, उत्पादक तथा वितरक सुपादेउराली म्युजिक प्राली। प्रतिक्रियाका लागि सम्पर्क यमन खनाल 9849404000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
8: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यास 4 दमौलीमा भर्ना खुलिसक्यो।
7: कुन कुन विषयमा नि?
8: 4 वर्षे BBS, BA र BEd प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
7: कक्षा कहिलेदेखि छ?
8: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
9: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
10: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760। लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9462141633, 9717150898, 9464603085।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9914852518 र 9065153332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98-41-12-07-40।
2: बाह्र पनि सक्यो।

0: कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई। पराशर कलेज, ब्यास 4, दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाइ ओम फेन्सी व्यास दुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास चार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828800080 9151045।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164066683,
4: 98563434.
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।

0: आजु भाइको के को गफ गफ हुँदैछ
1: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
0: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि
0: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846739131
2: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
3: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656536715 र 9841120740
4: 94.2 The Mauli FM, Samudayako Awaaz.

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 565 025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
0: 98 4 60 40 344।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-71-51-760।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको चिसो पेय पदार्थको सट्टा महीको प्रयोग शीर्षकको शुभ समाचार।
3: सर्लाहीमा आयोजना हुने विभिन्न सार्वजनिक कार्यक्रम तथा गतिविधिमा सहभागीहरूलाई पछिल्लो समय शीतलताका लागि चिसो पेय पदार्थको साटो मही खुवाउन थालिएको छ। सहभागीहरूले समेत उखरमौलो गर्मीमा चिसो पेय पदार्थको साटो स्वास्थ्यका लागि लाभदायक मही नै रुचाउन थालेका छन्। हरिवन नगरपालिका वडा नम्बर 9 का स्थानीय एवं सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलले हरिवनमा हुने कार्यक्रममा सहभागीलाई मही खुवाउने परिपाठी विस्तारै बढ्दै गइरहेको बताउनुभयो। महासंघकै स्थापना दिवस समारोहमा केही साता अघि जिल्लाभरबाट सहभागी भएका वनकर्मीहरूले कार्यक्रममा चिसोको साटो मही वितरण हुँदा खुसी मानेको पोखरेलको भनाइ छ। स्वास्थ्यको ख्याल गर्दै मौलिकता, परम्परा तथा संस्कृति पनि बचाइराख्ने तथा प्रवर्धन गर्न कार्यक्रममा सहभागीलाई मही खुवाउन सुरु गरिएको उहाँको भनाइ छ। अब महासंघले आयोजना गर्ने कार्यक्रममा खाजा खुवाउँदा प्लास्टिकका प्लेटको साटो सालका टपरी प्रयोगमा ल्याउने समेत उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामीले त महासंघको कार्यक्रममा खाजाका रूपमा चिल्लो र धेरै समय अघि पकाइएको परिकार भन्दा दही चिउरा नै प्रयोग गर्ने गरेका छौं। बिहानी सामुदायिक वन मूर्तियाका अध्यक्ष दिनेश थापाले सार्वजनिक कार्यक्रममा यसरी पहिलो पटक चिसो पदार्थको सट्टा मही वितरण गरेको देख्दा असाध्य खुसी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, हामी बुढापाकाहरूले मात्र दही महीको महत्व बुझेका छौं, त्यसैले यसको सकारात्मक प्रयास हुनु त असाध्यै राम्रो हो। अनेक खाले चिसो पदार्थ भनेपछि हुरुक्क हुनेमा विभिन्न स्वास्थ्य समस्या बढेको आफूले पाएको थापाको भनाइ छ। अहिलेका धेरै मानिसले मही खानै छाडिसकेको अवस्थामा सार्वजनिक कार्यक्रम मार्फत नै महीको प्रवर्धन गर्नु अत्यन्त सकारात्मक भएको थापाले बताउनु भयो। चिकित्सकहरूका अनुसार मही पिउनु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले 245 वटा धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारा मध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनका धारा 274 अनुसार नेपालको सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानभित्र राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी 16 चैतमा कार्यदल गठन गरेको थियो, तर कार्यदलमा काङ्ग्रेसले प्रतिनिधि पठाएन। एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। 22 असारमा नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन। देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यको भनाइ छ। त्यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको थियो। औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र टीकाराम भट्टराईको भनाइ छ। त्यस्तै संयोजक बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहका अनुसार प्राप्त सुझावलाई जस्ताको त्यस्तै राखेर प्रतिवेदन तयार गरेका छौं। अन्य दलसँग संवाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको असीम शाहको भनाइ छ। प्रधानमन्त्री वीरेन्द्र शाहका अनुसार संविधान संशोधनबारे अहिले बहसपत्र तयार गर्ने हो। सरकारवाला सबै क्षेत्रसँग यसबारे कार्यदलले कुरा गरेको छ। अहिले नै संविधान संशोधन प्रक्रिया शुरू गरिहाल्ने होइन, प्रधानमन्त्री वीरेन्द्र शाहको भनाइ छ। बहसपत्र तयार पार्ने कार्यदलले संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविदहरूको टिप्पणी छ। कार्यदलको प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीका रूपमा लिई सबै राजनीतिक दल समेट्न सरकारलाई संविधानविदहरूले सुझाव दिएका छन्। संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: नागरिक दैनिकमा 5 मन्त्री हटाइँदै बालनका लागि अवसरकी चुनौती शीर्षकमा खबर छापिएको छ। सिंहदरबारभित्र पछिल्ला केही दिन यता एउटा चर्चा तीव्र रूपमा बढ्दै गइरहेको छ। प्रधानमन्त्री वीरेन्द्र शाह बालन नेतृत्वको सरकारले 5 मन्त्रीलाई हटाएर नयाँ मन्त्री राख्ने तयारी गरेको छ। औपचारिक बहसको विषय नभए पनि यस विषयमा राजनैतिक वृत्त, प्रशासनिक संयन्त्र र सत्ता निकट वृत्तमा राम्ररी नै चर्चा पाइरहेको छ। चर्चामा रहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी छन्। यसरी यदि यो चर्चा निर्णयमा परिणत भयो भने यो सरकार बने यताकै सबैभन्दा ठूलो मन्त्री परिषद पुनर्गठन हुनेछ। यसले सरकारको कार्यशैली, सत्ता समीकरण र आगामी राजनैतिक दिशाबारे पनि नयाँ बहस शुरू गर्ने निश्चित देखिएको छ। सरकारको औपचारिक धारणा सार्वजनिक भइसकेको छैन, तर सिंहदरबार स्रोतका अनुसार सरकारभित्र कार्य सम्पादन समीक्षा, आगामी नीति कार्यान्वयन र राजनैतिक सन्तुलनका विषयमा विभिन्न तहमा छलफल भइरहेका छन्। यही पृष्ठभूमिमा केही मन्त्री परिवर्तन हुन सक्ने चर्चा चुलिएको हो। यद्यपि अहिलेसम्म मन्त्री परिषद पुनर्गठन सम्बन्धी न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले केही बोलेको छ, न सरकारका तर्फबाट कुनै विषय बाहिरिएको छ त आन्तरिक रूपमा औपचारिक

0: टीका टिप्पणी मात्र। मन्त्री फेरबदलको चर्चाका पछि सरकार र मन्त्रीहरूको कार्यशैली, नयाँ नीति तथा कार्यक्रम र बजेट तथा प्रधानमन्त्रीको हस्तक्षेपकारी शैलीको चर्चा हुने गरेको छ। चिया चर्चामा भएको छलफल र सिंहदरबार परिसरमा हुने कुराकानीको तारतम्यतालाई हेर्दा मन्त्री फेरबदलका तीन विषय प्राथमिकतामा उठेको विश्लेषण गरिएको छ। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालिनले असार 25 गते नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा छलफल गरे। उक्त भेटमा अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेलाई बोलाएनन्, बरू व्यवसायी समेत रहेकी सांसद विदुषी राणालाई छलफलमा सँगै राखे। झण्डै दुई तिहाई बहुमतको सरकार बने पनि निजी क्षेत्र उत्साहित नभएपछि प्रधानमन्त्री शाह श्रृंखलाबद्ध भेटघाटमा व्यस्त छन्। उद्योगी व्यवसायीसँग छलफल गरेपछि उनले असार 26 निर्माण व्यवसायीसँग भेट गरे। लगत्तै ऊर्जा क्षेत्रका प्रतिनिधि, व्यवसायी, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाली पानका अध्यक्ष सहित पदाधिकारीलाई बोलाए, तर यी कुनै पनि भेटघाटमा अर्थमन्त्री वाग्लेलाई राखेनन्। यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ़ेको संकेत गरेको छ। प्रधानमन्त्री शाहको यो शैली अर्थमन्त्री वाग्लेलाई चित्त बुझेको छैन। उनले पार्टी सभापति रवि लामिछानेलाई पनि यसबारे गुनासो गरिसकेका छन्। 28 असारमा बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आएका शाहसँग सभापति लामिछानेले यसबारे सोधेका थिए। राजसभा स्रोतका अनुसार शाहले उल्टै पर्फर्मेन्स देखाउन नसकेका केही मन्त्रीहरू हटाउनु पर्ने प्रस्ताव गरेका थिए। त्यसरी हटाउन चाहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर वाग्लेको पनि नाम सुनेपछि लामिछानेले उक्त प्रस्ताव अस्वीकार गरे। उल्टै उनले प्रधानमन्त्रीको सचिवालयका केही सदस्य हटाउन सुझाव दिए। व्यवसायिक पृष्ठभूमिबाट आएकी सांसद विदुषी राणालाई व्यवसायीसँगको भेटमा सँगै राखेर प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई तर्साउन खोजेको चर्चा राजसोपाभित्रै छ। सांसद राणाले प्रधानमन्त्रीसँगको निजी क्षेत्रको भेट निकै फलदायी भएको र प्रधानमन्त्रीसँगको छलफलले उद्योगी व्यवसाय उत्साहित भएको बताएकी थिइन्। अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्री बालेनले कुरा नमिलेको शुरूकै दिनदेखि हो। सरकार गठन लगत्तै उनले वाग्लेको पहिलो विदेश भ्रमण नै रोकिदिएका थिए। अमेरिकाको वाशिङटन डीसीमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको स्प्रिड मिटिङमा मन्त्री स्तरीय सहभागिता सम्बन्धी अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीले स्वीकृति गरिदिएनन्। त्यस्तै अर्थनीतिमै मत भिन्नता, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपास, बजेट अघि भित्राइएका गाडी र करको दर हेरफेर विवाद, सोडिमको अमेरिका भ्रमण अस्वीकृत लगायतका उपशीर्षकमा चिसियो बालेन सोडिम सम्बन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
0: आजका पत्र पत्रिकाहरूमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रिहा भएको सम्बन्धी समाचारहरू छापिएका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा विशेषले साधारण तारिखमा छाड्न भनेको हो। उनलाई गत 8 असारमा पक्राउ गरी मुद्दा दायर गरिएको थियो। पौडेलले लाभ लिएको भन्ने पर्याप्त आधार नभएको भन्दै उनलाई अदालतले साधारण तारिखमै छाड्न भनेको हो। उनलाई 20,90,00,000 बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। बिचौलिया दीपक भट्टलाई फाइदा हुने गरी निर्णय गरेर लाभ लिएको अभियोग पौडेलमाथि लगाइएको छ।
1: विगत 9 दिनदेखि जारी मिटर ब्याज विरोधको आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान 9 बजेदेखि शुरू भएको सरकारी वार्ता टोली र पीड़ित पक्ष बीच साढे 5 बजे 9 बुझे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको मिटर ब्याज पीड़ितको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि वार्ताको पहल भएको थियो। असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबारे काठमाडौँ आएका पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच सघन वार्ता समेत भएको थियो। शुक्रबार फेरि दुवै पक्षबीच झण्डै 8 घण्टा छलफल भएपछि यो सहमति जुटेको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीतर्फ सचिव सापकोटा र पीड़ित पक्षतर्फ अवधेश कुशभाले हस्ताक्षर गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथा पुनः उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेक स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयक मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्ति ग्यारेन्टी गरिनेछ। सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेमाथि कड़ा कार्यवाही व्यवस्था गरिनेछ। मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित शीर्षकमा गोरखापत्र दैनिकमा खबर छ।
0: कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालसम्म ढुवानी गर्ने प्रक्रियामा महत्वपूर्ण विस्तार गर्दै कोलकाता विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल भारत परिवहन सम्झौता अनुसार तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क, रेल र राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले 4 नोभेम्बर 2026 इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टन बजार बन्दरेहाबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल सेवा सञ्चालनको अनुमति दिएको थियो। उक्त निर्णय कार्यान्वयनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ। त्यसपछि 26 फेब्रुअरी 2026 कोलकाता भन्सारले सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर स्थित नेपाली भन्सार यार्डसम्म रेल मार्फत माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाइएको थियो। सोही व्यवस्था अनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा सुरु गरिएको हो। नेपाली महावाणिज्य दूत जमक झक्क प्रसाद आचार्य तथा कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए। पहिलो ढुवानीमा भारतीय कन्टेनर नियमन लिमिटेडको रेल मार्फत नेपालको स्वस्तिक आयल इन्डस्ट्रीका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका 40 फिटका 40 उच्च क्षमताका कन्टेनर पठाइएको छ। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकै पटकमा 45 वटासम्म 40 फिटका कन्टेनर रेल मार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। आजको नागरिक दैनिकमा खबर छापिएको छ। कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकको समाचार।
1: चौतर्फी आलोचना र विरोधपछि चलचित्र मास्टरनीको प्रचार प्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। उक्त गीतले शिक्षक पेसाको मर्यादामा आँच पुर्याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियङ्का कार्कीले शुक्रबार राति छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन्। गायक दुर्गेश थापाले आफ्ना दर्शक र शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै मास्टरनी गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको बताउँदै मनोरञ्जनका लागि तयार पारिएको सामग्रीले अन्जानमै कसैको भावनामा ठेस पुगेकोमा क्षमा याचना गरेका हुन्। आगामी दिनमा अझ जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। त्यसै गरी अभिनेत्री प्रियङ्का कार्कीले पनि एक विज्ञप्ति जारी गर्दै उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको प्रश्न पारेकी छन्। उनले कलाकारिता माध्यमबाट समाजको सम्मानित पेसा र व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्याउने कुनै मनसाय नरहेको उल्लेख गर्दै अन्जानमा भएको गल्तीप्रति पनि माफी मागेकी छन्। कार्कीले यस घटनालाई गल्ती सुधार्ने महत्वपूर्ण पाठका रूपमा लिएको र भविष्यमा सिर्जनाहरू छनौट गर्दा थप संवेदनशील, जिम्मेवार र सचेत रहेको बताएकी छन्। गीतले शिक्षकहरूको गरिमा घटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्तत निर्माण पक्ष र कलाकारले गीत हटाउने र माफी माग्ने निर्णयमा पुगेका हुन्। गीत अश्लीलता फैलाउने दियोअर्थी थियो भने शिक्षिका पेसाप्रति नै तेज बोध गरिएको थियो।
0: आजको अन्नपूर्ण पोस्ट दैनिकमा नेपाल औषधि लिमिटेडबाट 2 वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। स्वास्थ्य